एक वृक्ष का प्रमाण देकर परोपकारी जनों का स्वरूप प्रकट करते हैं। कहते देखना एक वृक्ष ऐसे दिखाई देता है जैसे उसका सिर नीचे और उसके पांव ऊपर हैं, और ऐसा वृक्ष आप दुख सह कर भी दूसरों को सुख बरसाता है। देखना दूसरों को फल देने के लिए दूसरों से बट्टे भी खाता है, ईंटों की बरखा होती है, पत्थरों की बरखा होती है, फल लेने वाले उसको पत्थर भी मारते हैं, वो पत्थर खाकर भी उनको फल देता है। फिर कहते हैं देखना उनको कणी छांव भी देता है, छांव देकर उनके अंदर आराम देकर उनके मन को परचाता है। ये भी देखा है उसको काटने वाले काट देते हैं, लेकिन उसी वृक्ष की लकड़ी का फटा दरिया से उनको पार भी करता है। पर ये बोलते हैं कोई कोई है ऐसा मनुष्य जामे में, कोई कोई ऐसा है जो गुरमुख है, जो अपने आप को दुखों में डालकर दूसरों के दुख अपनी झोली में पाकर दूसरों को सुख बरसाता है। ऐसे लगता है परोपकारी जन जगत में इसलिए आते हैं दूसरों को जो कराहे पे हुए हैं उनको राह पाने के लिए, जो अंधकार में फंसे हुए हैं उनको अंधकार से मुक्त कराने के लिए, दूसरों के दुख अपनी झोली में पाकर दूसरों को सुख बरसाने के लिए। लेकिन भाई गुरदास जी अगली पंक्ति में बोलते हैं गुरमुख सुख फल पाया। गुरुमुख का सुख फल क्या है? जिसकी प्राप्ति होती है आप गवाया, अपनी मैं को मारकर अपने आप को गवाते हैं लेकिन गिनाते नहीं। हम तो संसार में आते हैं इतना करते नहीं जितना गिनाते हैं, लेकिन गुरमुख आप गवाए ना आप गणा रहे। तन श्री गुरु तेग बहादुर साहब जी बैठे थे, एक गुरमुख भाई गागर पानी की भरकर ले आता। गुरु तेग बहादुर साहब जी उस गागर को डोल देते, कितनी गागरें आई बारंबार, लेकिन हर गागर को श्री गुरु तेग बहादुर साहब उस गागर को उसके पानी को डोल देते। देखते रहे गागर भरने वाले के माथे पे क्या प्रभाव है, वो तो नदी से कुएं से पानी लेकर आता है, लेकिन आते ही वो पानी डोल देते हैं। उसके मस्तक के देखते रहे कैसा प्रभाव है, कोई चूड़ी तो नहीं, इस पानी डोलने का कोई प्रभाव तो नहीं, लेकिन जब देखा उसके मस्तक के खेड़े को निरंतर प्यार को, उसका सिर झुका हुआ, वो तो हुक्म मान रहा है,
صاحب کے حکم میں سیوا کر رہا ہے، اس کا تو مقصد ہے صاحب کی سیوا کرنا، اس کا تو آدرش ہے سیوا میں جوجنا، کیونکہ سیوک مجبوریوں کے آگے نہیں چکتا، مجبوریوں کے ساتھ جوجتا ہے۔ سیوک رکاوٹوں کے آگے نہیں جھکتا، اس کے ساتھ جوجتا ہے۔ سیوک دکھوں کے آگے سمرپن نہیں کرتا، دکھوں سے جوجتا ہے۔ سیوک نے صاحب کو اپنے آپ کو سمرپن کیا ہوا ہے۔ تن شری گرو تیگ بہادر اٹھ پڑے، اس کو اپنے گلے سے لگا لیا اور بولے، پائی کنہیا، آپ کی گاگر جیون کا ادھار بنے گی۔ پائی کنہیا، آپ کے جو کاندھوں پہ گاگر ہے، اس میں پربھو کے سمرن کی برکھا نرنتر ہوتی رہے گی، تو یہ گاگر سیوا کا سروپ بن جائے گی، اور یہی گاگر جو سیوا کا سروپ بنے گی، اس گاگر میں پربھو کے سمرن کی برکھا ہوگی، تو یہ گاگر ہی منشیہ کے جیون کا ادھار بن جائے گی، یہ گاگر ہی پاروپکاری سروپ بن کر ایسا سروپ بنے گی پائی کنہیا، جیسے اس گاگر میں سمرن کی برکھا ہوگی، اس سمرن کی برکھا سے جو اس سیوا کے سروپ میں حصہ لے گا، شامل ہوگا، اس میں صدق، اس میں صبر، اس میں ساہس، اس میں سنتوک کا کرشمہ پرگٹ ہو جائے گا۔ سیوک دیکھنا تو یہ ہے، پائی کنہیا نے سیوا کی، اس سیوا سے سیوا رام نے اپنے آپ کو پرگٹ کیا۔ سیوا رام سے پائی سہج رام نے اپنے آپ کو پرگٹ کیا، صدقی پائی اڈن شاہ پرگٹ ہوئے، پائی اڈن شاہ سے پائی ترمداس، پائی درباری داس پرگٹ ہوئے۔ ان میں دیکھا گیا صدق کو بھی دیکھا گیا۔ پائی سیوا رام ایک دن بیٹھے تھے، کیسے پاروپکاری تھے، پرشادہ چھکنے لگے، 36 پرکار کے بھوجن آگے پڑے ہیں، لیکن انہوں نے کیا کیا، ایک ساگ کا اور پرشادے کا برتن لے لیا، چھکنا شروع کر دیا۔ ساتھ میں جگیاسو بولا، آپ کے ہردے میں تو پرمیشر ہے، آپ کو یہ 36 پرکار کا بھوجن چھکنے کا کیا بھے ہے؟ وہ بولے، دیکھنا، جب راجے دوسرے کے قلعے کو جیتنا چاہتے ہیں تو وہ کیا کرتے ہیں، باہر سے راشن بھیجنا بند کر دیتے ہیں۔ جو باہر سے راشن بھیجنا بند کر دیتے ہیں، کیوں بند کرتے ہیں؟ تاکہ قلعے کے بھیتر میں جو ہے بنا اس راشن سے کمزور پڑ جائیں، وہ قلعے کو خالی کرتے ہیں۔ ایسے ہم نے بھی سوچا، ہمارے شریر روپ قلعے میں جو طرح طرح کے لب کے اور لوب کے چسکے، جو پدارتھوں کے لوگ پیتر میں ہمیں پربھو کا سمرن نہیں کرنے دیتے، ہم نے سوچ لیا کہ سیر کے پیتر اے جیب کے چسکوں کے سواد جو ہیں، ایسے رس کیوں بھیجے جائیں جن کے بھیجنے سے ہماری لب اور لوب بڑھ جائیں گے، پربھو کا سمرن نہیں کر سکیں گے۔ اسی میں دیکھا صدق بھی پرگٹ ہوا سیوا میں۔ صدقیوں نے صدق پرگٹ کیا، وہ ڈولے نہیں، پائی اڈن شاہ تھے،
بھائی اڈن شاہ ایک فقیر کے ساتھ بیٹھے تھے. ان دنوں میں یہ بات بولی جاتی تھی جو مرلے گرو کا سکھ ہوگا اس کا کوئی ہمیں بتا دے اس کے ایک سر کا انعام دیا جائے گا. تو ادھر سے بادشاہ گزر رہا تھا, اس فقیر نے بولا راجے کے پوچھنے سے یہ کون ہے؟ تو فقیر بولا یہ گرو نانک کا سکھ ہے. بھائی اڈن شاہ بولے ہم گرو گوبند سنگھ کے سکھ ہیں. وہ تو راجا چلا گیا, لیکن فقیر بولا میں نے تو اس کر کے بولا تھا کہ ایک سر کی یہ انعام دیتے ہیں ایک سکھ کے سر کا, میں نے تو اس کر کے بولا تھا گرو نانک تے گرو گوبند سنگھ میں انتر کیا ہے. کہ تو اسی لیے تو ہم بولتے ہیں, میں پیسے کیوں بولوں کہ میں گرو گوبند سنگھ کا سکھ نہیں ہوں. جس گرو کا ہم نے نرپو نام جپا, نرپو جپ ہے سگل پو مٹ ہے, سارے بول نرپو جپ ہے سگل پو مٹ ہے. ایسا ہی ساس پرگٹ ہوا سیوا میں پرپکاری جنوں میں. ایک دن مہاراجا رنجیت سنگھ گڑھ شنکر کو جیتنے کے لیے جا رہا تھا. راستے میں اس نے بولا اس سیوا پنتھی استھان ہے ارداس کرا لیں. ارداس ہو گئی. مہاراجا رنجیت سنگھ اس جنگ کو جیت کر جب واپس آیا تو بولے بھائی صاحب آپ کو جگیر لگا دیں. آخو بھائی کرو آپ نے ارداس کی, ہم نے جیت پراپت کی, آپ کو جگیر لگا دیں. سپاہی درباری بولے, پائی درباری داس بولے ہے راجا رنجیت سنگھ جب آپ یہاں آئے تھے تو ایک منگتا بن کر آئے تھے, اب آپ داتا بن کر آ گئے. جب آئے تھے تو ایک منگتا بن کر, تب تو ایک منگتا بن کر آئے تھے, اتنی دیر میں آپ داتا بن گئے. آپ بھول گئے جس داتے کے دوار پر آپ منگتا بن کر آئے تھے, جس نے آپ کو جیت کی طرف آپ کے اوپر کرپا کی. وہ داتا وہی ہے جو سب کے اوپر کرپا کرتا ہے. کیا آپ اس داتے کے شریک بن کر آ گئے؟ سیوا کرنے والے پرپکاری جنوں میں ساس ہے, وہ کبھی بھی پہ نہیں کھاتے کہ ہم راجے کے ساتھ بات کر رہے ہیں یا کس کے ساتھ بات کر رہے ہیں. پرپکاری جنوں نے اپنے آپ کو گوا کر سکھ پھل پایا ہے. آخو بھائی کرو ایسی وچار سامنے آتی ہے, گرمکھ ہونا ہی سکھ پھل ہے, لیکن اس سکھ پھل کی پراپتی اسی کو ہوتی ہے جیسے پتر بانی میں بولا آپ گوائی ہے تاں شو پائی ہے. میں بینتی کرتا ہوں, دیکھنا آپ یہاں پر بیٹھے ہیں, ایک پربھو کا امرتواڑی کا ایک بہت بسماتی بگیچہ ہے. آخو بھائی کرو اے امرت کی باڑی ہے رے تین ہر پورے کریا. یہ جو سات سنگت میں بیٹھے ہیں اے پربھو کا بہت سندر بگیچہ ہے. اس بگیچے میں جو بوٹے ہیں ستگرو مالی نے, پرمیشر نے, پرماتما نے اپار کرپا کر گرو مالی کو یہ کام سونپا ہے. ساتھ سنگت بگیچے میں جو بوٹے
गुरु माली की नजर में पैदा होते हैं वो सब गुरुमुख पैदा होते हैं। ऐसे लगता है कि गुरु माली सत्संगत में गुरुमुख पैदा करता है। पितृवाणी में बोला सिंचन हारे एक है माली, माली एक ही है गुरु माली, खबर करत है पात पत डाली, जिस माली को पत्ते पत्ते की डाली डाली की खबर है। आप यहां बैठे हैं पर गुरु माली जानता है काट काट के अंतर की जानत, भले बुरे की फिर पछानत। माली कैसा है, माली के पितर चरणों में शीश झुकता है, ऐसा भी विचार आता है वो धरती कैसी होगी जिस धरती के ये बूटे हैं। और कैसा बगीचा है, हर बूटे को फल लगता है, इसमें कोई ऐसा बूटा नहीं जिसको फल ना लगता हो, और सब बूटों को एक जैसा फल लगता है, सब ना फल लागे नाम एको। आखो भाई सगली फूली निफल ना काई, कोई ऐसा बूटा नहीं जिसको फल नहीं लगता। सारी वनस्पति गुरु के बगीचे की फलती है फूलती है, वो कैसी धरती होगी, कैसा बगीचा है। और गुरु माली एक भरोसे में है, कैसा भरोसा, गुरु माली का ये भरोसा है जैसा ये बूटा है, जैसा मैंने बीज बोया, जैसी मैंने क्यारी लगाई, उसको फल ऐसा लगे, उस फल में मुड़ के उस फल में मैं देखूं, वैसे ही बीज को जैसे बीज ने यह फल पैदा किया है। सत्संगियों में गुरु का भरोसा है, गुरुमुखों में गुरु का भरोसा है कि गुरुमुख को ऐसा फल लगेगा जिस गुरुमंत्र से गुरु शब्द की कमाई से इसको फल लग रहा है, जब फल लगेगा उस फल में गुरुमुख में ही ओ सच गुरुमंत्र पार ब्रह्म का मंत्र गुरु शब्द का सार प्रकट हो जाएगा। लेकिन यह भी सामने एक बात दिखाई देती है, जो धरती है, धरती में जो बीज बोया गया है धरती ने कभी झूठ नहीं बोला। आखो भाई धरती झूठ बोलेगी भी नहीं, कभी भी धरती झूठ नहीं बोलती, धरती कभी भी झूठ बोलेगी नहीं। जैसा बीज आपने डाला है, जब ये धरती अपना मुख खोलेगी बता देगी आपने क्या बीजा है। ये नहीं हो सकता कि आप पिख बीजे, आप बोले मैंने अमृत बीजा है, आप जो मर्जी बोले जैसा चाहे बोलें, लेकिन जब धरती ने मुख खोलना है प्रकट कर देना है आपने क्या बोया है। धरती ने झूठ कभी नहीं बोला ना बोलना है, जो बोया गया है वो प्रकट हो जाएगा। ऐसे ही सत्संगत रूपी धरती जहां गुरमुख पैदा होते हैं वो भी झूठ नहीं बोलती। आखो वाहिगुरु, जैसी कोई भावना लेकर सत्संग में आता है वो प्रकट कर देती है। कोई भी भावना लेकर आओगे वो प्रकट कर देगी, आप क्या बोल रहे हो, आप सच बोल रहे हो क्या झूठ बोल रहे हो। लेकिन धरती ने तो वो बोल देना है जो आपकी भावनाओं में है। आखो भाई धरती में कभी डाला हुआ बीज धरती की हिक पर नहीं फूलता जितनी देर तक धरती के सीने में ना चला जाए। आखो भाई धरती के ऊपर बीज
डाल देना ही काफी नहीं, बीज तभी ही फूलेगा पुंगरेगा जब धरती की कुख में चला जाएगा। वैसे नहीं, जे धरती की कुख में बीज जाकर पुंगरता है, ऐसे ही सत्संग में आ जाना, बैठ जाना, उठकर चले जाना ही काफी नहीं। जितनी देर तक आकर बैठने वाले सत्संग रूपी धरती में सत का संग नहीं करते, उतनी देर तक ना फूल सकते हैं ना फल प्राप्त कर सकते। सिर्फ बैठना ते उठना ही सत का संग नहीं होता। सत का संग तो वो है, आपने यहां पर आकर सत का संग भी करना होगा। अपनी सुरती को ऐसे गुणों में लगाना होगा जो सत्स्वरूप गुण है, जिन गुणों से हमें वो फल प्राप्त होगा जिस फल की बात सतगुरु ने की, विण गुण कीते भगत ना होए आखो वाहिगुरु। पितर वाणी में एक शब्द में ऐसा बोला, कैसा? आप सारे रल कर आओ, शब्द गायन करें।